एफएम 103.5 मेगाहर्जमा पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको नेपाली प्रसारण सेवामा। समय दिउँसोको ठिक 2:30 भयो। श्रोता अब प्रस्तुत गर्न लागिरहेका छौ लोक साथै आधुनिक सङ्गीत। त प्रथममा स्वीकार्नुहोस् यो लोक प्रस्तुति चन्द्रदीप वाइवाको शर्मा।

चन्द्रदीप वाइवाको आवाजमा यो लोक प्रस्तुतिपछि श्रोता कार्यक्रमको यो अघिल्लो प्रस्तुति रहेको छ आधुनिक गीत साँधी ढटालको स्वरमा स्वीकार्नुहोस्।

0: समर्थन गर्ने वा उनीहरू विरुद्ध कठोर कारवाही गर्ने निर्णय गर्नुपर्नेछ। उहाँले पश्चिम एसियाको स्थितिलाई उल्लेख गर्नुहुँदै स्ट्रेट अफ हर्मुज र लाल सागर जस्ता अन्तर्राष्ट्रिय समुद्री मार्गहरूमा व्यापारको सुरक्षित र निर्बाध आवागमन सुनिश्चित गर्नमा पनि जोड दिनुभएको छ।
1: That this is something for which all international security experts must address this threat. It is an antithesis of everything that humanity stands for. India has been a victim of state-sponsored terrorism.
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी अचाखा से संपर्क करें।
0: अब रहल समाचार। केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत एक बलियो अर्थव्यवस्थाको रूपमा उदाएको बताउनु भएको छ तथा वस्त्र क्षेत्रले सुधार र नीतिगत समर्थनको माध्यमबाट द्रुत वृद्धि हासिल गरिरहेको छ। आन्ध्र प्रदेशको आफ्नो दुई दिवसीय भ्रमणको क्रममा उहाँले कृष्ण जिल्लाको मल्लावल्ली औद्योगिक पार्कमा रहेको मोहन स्पिनटेक्स कम्पनीको भ्रमण गर्नुभयो। यस अवधि उहाँले भन्नुभयो, भारतको वस्त्र बजारको मूल्य अहिले 15,00,000 करोड रुपियाँ भन्दा अधिक छ र सरकारले वर्ष 2030 सम्ममा यसलाई 25,00,000 करोड रुपियाँ भन्दा माथि पुर्याउने लक्ष्य राखेको छ।
4: 12 साल अगर कम्पेयर करूँ मैं तो एक ही चीज कहा, इकोनॉमी में, एक्सपोर्ट में, इंफ्रास्ट्रक्चर में, तो जो बेसिक चीजें हैं, एजुकेशन में, IIT, एम्स, मेडिकल कॉलेज, ये कई ऐसे सवाल हैं मोदी ने बेसिक चीजों को 12 साल में ऊंचाइयों पर ले जाने का काम किया है।
0: सर्वोच्च न्यायालयले देशका सबै उच्च न्यायालयलाई 3 महिनाभित्र फैसला सुनाउन निर्देश दिएको छ। सर्वोच्च न्यायालयले फैसला सुनाउन ढिलाइले वादीहरूलाई अपूर्णीय क्षति पुर्याउन सक्ने पनि उल्लेख गरेको छ। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायाधीश जयमाल्य बागचीको पीठले व्यक्तिगत स्वतन्त्रताको मामलामा छिटो निर्णय आवश्यक रहेको बताउनुहुँदै जमानत याचिकामा आदेश त्यही दिन सुनाउनुपर्छ र यदि तिनीहरू सुरक्षित छन् भने तिनीहरूलाई अर्को दिन सुनाउनुपर्छ र अपलोड गरिनुपर्छ। सर्वोच्च न्यायालयले आदेश जारी गर्दै भनेको छ, जमानत वा सजाय निलम्बनको आदेश सुनाउने बित्तिकै जेल अधिकारीहरूलाई सूचित गरिदिनुपर्छ र विचाराधीन दोषीलाई सोही दिन वा बढीमा अर्को दिन रिहा गरिनुपर्छ। मध्य पूर्वमा जारी भू राजनीतिक अनिश्चितताहरूका बीचमा एयर इन्डियाले इजरायलको लागि आफ्नो उडानहरूको निलम्बन सीमा जुलाईको अन्त्यसम्म बढाएको छ। यसअघि एयरलाइन्सले तेल अबिब दिल्ली रूटमा जुन महिनाको अन्त्यसम्मका लागि उडान स्थगित गरेको थियो। एयर इन्डियाका एक वरिष्ठ अधिकारीले यस क्षेत्रको वर्तमान स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको बताएका छन्। कर्नाटकका राज्यपाल थावरचन्द गहलोतले मुख्यमन्त्री सिद्धारमैयाको राजीनामा स्वीकृत गर्नुभएको छ। साथसाथै तत्काल लागू हुने गरी मन्त्रीमण्डल विघटन गरिएको छ। यद्यपि श्री सिद्धारमैयालाई कार्यवाहक मुख्यमन्त्रीको रूपमा वैकल्पिक व्यवस्था नभएसम्म पदमा रहन भनिएको छ। यस समयमा उहाँलाई कुनै पनि कार्यकारी निर्णय लिन निषेध गरिएको छ। श्री सिद्धारमैयाले हिजो लोकसभामा आफ्नो राजीनामा समर्पण गर्नुभयो। उत्तर प्रदेशको हमीरपुर जिल्लामा हिजो राति एउटा निर्माणाधीन पुल भत्कदा 6 श्रमिकहरूको मृत्यु भएको छ। मोरकन्दरदेखि कान्दोर गाउँसम्म फैलिएको उक्त पुल बेतवा नदीमा बन्ने क्रममा थियो। राष्ट्रिय आपदा मोचन बल र राज्य आपदा प्रतिक्रिया बल उद्धार कार्यमा जुटेका छन्। भारत र क्यानाडाद्वारा व्यापक आर्थिक साझेदारी सम्झौता CEPA हस्ताक्षरमाथि यस वर्षको अन्त्यसम्ममा वार्ता गर्ने प्रतिबद्धता दोहोऱ्याएको छ। व्यापार र निवेश फोरममा भारत क्यानाडा संयुक्त वक्तव्यमा वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र क्यानाडाका अन्तर्राष्ट्रिय व्यापार मन्त्री मनिन्दर सिद्धुले महत्वाकांक्षी CEPA सम्झौताप्रति आफ्नो प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। भारतीय जनता पार्टीले पंजाब हरियाणा दिल्ली र त्रिपुराको लागि नयाँ राज्य अध्यक्षहरू नियुक्त गरेको छ भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले पूर्वी दिल्लीका सांसद तथा केन्द्रीय मन्त्री हर्ष मल्होत्रालाई पार्टीको दिल्ली एकाइको अध्यक्षमा नियुक्त गर्नुभएको छ हरियाणा भाजपाको नयाँ अध्यक्षमा डाक्टर अर्चना गुप्ता र केवल सिंह ढिलोनलाई पंजाब भाजपाको नयाँ अध्यक्षको रूपमा नियुक्त गरिएको छ अभिषेक देवरोय त्रिपुरा भाजपाको अध्यक्षमा नियुक्त हुनुभएको छ जम्मूको कछुवा र माधोपुर खण्डको बीच रेलवे पुल नम्बर 17 मर्मत कार्य पूरा भएपछि 31 मईदेखि दुई लाइनमा रेल सेवा पूर्ण रूपमा सुचारू हुनेछ गत वर्ष बाढले पुलमा क्षति भएको थियो यसबाहेक उत्तर रेलवेको जम्मू डिभिजनले गरम महिनाको छुट्टीमा यात्रीहरूको बढ्दो भिडलाई ध्यानमा राख्दै अस्थायी रूपमा दुई रेलहरूमा अतिरिक्त कोचहरू थप्ने निर्णय गरेको छ भारतको लागि पेट्रोलियम ल्याइरहेको एक ट्याङ्करले हर्मुज जलजमहरूमध्ये सफलतापूर्वक पार गरेको छ यो जानकारी समुद्री यातायातमाथि निगरानी राखिरहेका कतिपय वेबसाइटहरूबाट प्राप्त भएको हो एसियाई अन्डर 20 एथलेटिक्स च्याम्पियनसिपमा भारतीय खेलाडीहरूले ट्र्याक एन्ड फिल्ड स्पर्धाहरूमा उत्कृष्ट प्रदर्शन गरेको छ महिला 100 मिटर दौडमा निपमले काँस्य पदक जितेकी छिन् यस्तै महिला ट्रिपल जम्पमा साधना रविले रजत पदक जितेकी छिन् पुरुषतर्फ 5000 मिटर दौडको उपाधि नितिन गुप्ताले जितेकी छिन् मौसम विभागले यस वर्षको जुनदेखि सेप्टेम्बरसम्म देशभरि सामान्यभन्दा कम वर्षा हुने सम्भावना व्यक्त गरेको छ मनसुन 2026 दोस्रो चरणको लागि दीर्घकालीन पुनरानुमानलाई सम्बोधन गर्नुहुँदै विभागका महानिर्देशक डाक्टर मृत्युञ्जय महापात्रले यस अवधिमा देशको उत्तर पूर्वी भागहरूमा सामान्य वर्षा हुने बताउनु भएको छ यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ अन्त्यमा मुख्य समाचार पुनः एकचोटि भारतले आफ्नो स्वच्छ ऊर्जा यात्रामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ केन्द्रीय गृहमन्त्री अमित शाहले अवैध घुसपैठकर्ताको पहिचान गर्न र उसलाई देशबाट लखेट्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ उपराष्ट्रपति श्री सीपी राधाकृष्णन आजदेखि कर्नाटक गोवा र केरलमको 3 दिवसीय भ्रमणमा हुनुहुन्छ राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आतंकवाद विरूद्ध निर्णायक कार्यवाहीको आवश्यकतामाथि जोड दिनुभएको छ केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत एक बलियो अर्थव्यवस्थाको रूपमा उदाएको बताउनु भएको छ र सर्वोच्च न्यायालयले देशका सबै उच्च न्यायालयलाई 3 महिनाभित्र फैसला सुनाउन निर्देश दिएको छ समाचार अहिलेलाई पूरा भयो अघिल्लो समाचार लिएर 3:15 पुनः उपस्थित हुनेछौ सुन्दै गर्नुहोस् आकाशवाणी
5: अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा विषय रहेको छ बीएसएनएल को उल्लेखनीय बदलाव 4G आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी भारत संचार निगम लिमिटेड बीएसएनएल जुन कुनै समयमा एक संघर्षरत सार्वजनिक क्षेत्रको उद्यम थियो बीएसएनएल ले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा एक प्रभावशाली पुनरुद्धारको कथा लेखिरहेको छ र केवल 2 वर्षमा डिजिटल समावेशन र राष्ट्रिय विकासको एक प्रमुख चालकको रूप उदाएको छ डाक्टर चन्द्रशेखर पेमासानीले यस परिवर्तनलाई चुनौतीपूर्ण र सन्तोषजनक बताउनु भएको छ उहाँले कार्य संस्कृति टावरहरूको स्थिति पुरानो बुनियादी ढाँचा जस्ता समस्या भएका क्षेत्रहरूलाई ठिक गर्नमा प्रकाश पारेका छन् जसबाट यो बदलाव आएको छ संचार एवं ग्रामीण विकास मन्त्रीले मानिसहरूलाई बीएसएनएलको परिवर्तनको बारेमा जानकारी दिएका छन् डाक्टर पेमासानीले भन्नुभयो हामीले व्यवस्थित कठोरता र निजी क्षेत्रको अनुशासनका साथ पुनरुत्थानलाई अगाडि बढायौं परिणामहरू अब देखिन थालेका छन् जस्तै बलियो वित्त स्वदेशी प्रविधि र भारतको दुर्गम कुनाहरूमा पुग्ने कनेक्टिभिटी बीएसएनएलको विकास गाथालाई साझा गर्दै राज्यमन्त्रीले भन्नुभयो कि वित्तीय बदलाव उल्लेखनीय रहेको छ बीएसएनएलको राजस्व 21,000 करोडबाट बढेर 25,000 करोड भएको छ जुन 2 वर्षमा 20-25% असल वृद्धि हो यसभन्दा पनि महत्वपूर्ण कुरा यो छ कि इबीआइटीडीए नाटकीय रूपले केवल 50 करोडबाट बढेर लगभग 7,000 करोड भएको छ जसले असल परिचालन दक्षता र नाफाको स्पष्ट मार्गलाई दर्शाउँदछ। डाक्टर पेमासानीले यस सफलताको पछिको व्यवस्थित कार्यप्रणाली सम्झाउनु भयो। डाक्टर पेमासानीले भन्नुभयो कि आन्ध्र प्रदेश जस्ता राज्यहरूमा टावर अप टाइम केवल 75% थियो, हामीले 95% लक्ष्य निर्धारण गर्यो। 50,000 टावरहरूमा 50,000 ब्याट्रीहरूको बदली बिजुली संयन्त्रलाई अपग्रेड गर्यौं र पुरानो केबलहरूलाई बदल्यौं। फेरि हामीले उद्यम व्यवसाय र नयाँ मोबाइल कनेक्सनहरूको लागि प्रत्येक सर्कल र राज्य स्तरमा व्यवस्थित लक्ष्य निर्धारित गर्यौं। नियमित निगरानी र जवाबदेही यस प्रयासको केन्द्रबिन्दु रहेको छ। स्वदेशी 4G तकनिकको द्रुत विस्तार एक गौरवपूर्ण उपलब्धि रहेको छ। डाक्टर पेमासानीले भन्नुभयो, बीएसएनएलले एक वर्षभित्र 1,00,000 टावरहरूमा स्वदेशी 4G सुरु गर्यो र अब यसलाई लगभग विश्वव्यापी मापदण्डमा परिष्कृत गरिसकेको छ। भारत अब यति गहिरो स्वदेशी 4G प्रविधि विकास गर्ने विश्वको 5 देश हो। जनताको विश्वास फेरि कायम गर्ने महत्वपूर्ण मुद्दामाथि मन्त्री व्यवहारिक हुनका साथसाथै आशावादी पनि थिए। उहाँले भन्नुभयो, बीएसएनएललाई थाहा छ कि विश्वास रातारात फर्कन सक्दैन। यसको शुल्क निजी खेलाडीहरूको भन्दा धेरै सस्तो छ। यसले भारतीय डाक कार्यालयहरू मार्फत 1 रुपियाँको सिम कार्डहरू दिइरहेको छ, ताकि मानिसहरूले यसको सेवा प्रयोग गर्न सकुन्। बीएसएनएलले ग्रामीण क्षेत्रहरूमा ढोका ढोका जागरूकता सुनिश्चित गर्न पनि भारतीय डाकसँग काम गरिरहेको छ, जहाँ डाक कर्मचारीहरूले बीएसएनएलको सुधारिएको सेवाहरूलाई सक्रिय रूपमा व्याख्या गर्छन्। गाउँहरूमा जहाँ बीएसएनएल एक मात्र भरपर्दो विकल्प हो, मानिसहरूले निश्चित रूपमा सदस्यता लिनुपर्छ। डाक्टर पेमासानीले सबैभन्दा प्रभावकारी परिणामहरूमध्ये एक दुर्गम र आदिवासी क्षेत्रहरूमा भएको कुरा प्रकाश पारे। प्राविधिक व्यावसायिक चुनौतीहरू, कठिन भूभाग वा वामपन्थी अतिवादको कारण लगभग 35,000 गाउँहरूमा पहिले उचित जडानको अभाव थियो। प्रधानमन्त्री मोदीको दृष्टिकोण भनेको जतिसुकै टाढा भए पनि हरेक गाउँलाई जोड्ने हो। बीएसएनएलले हरेक हप्ता प्रगतिको अनुगमन गर्छ। यसले यी गाउँहरूलाई समेटेर लगभग 25,000 टावरहरू स्थापना गरिसकेको छ र थप 10,000 टावरहरू प्रगतिमा छन्। उहाँले राष्ट्रिय सुरक्षा र सामाजिक स्थिरतामा कनेक्टिभिटीले प्रत्यक्ष योगदान पुर्याएको कुरामा प्रकाश पार्नुभयो। उहाँले उल्लेख गर्नुभयो कि छत्तिसगढको नारायणपुर जस्ता क्षेत्रहरूमा बीएसएनएलका टावरहरूले मानिसहरूलाई पुलिस र अधिकारीहरूसँग द्रुत रूपमा सम्पर्क गर्न सक्षम बनाएको छ। यो सशक्तिकरणले वामपन्थी अतिवादलाई कम गर्न मद्दत गरिरहेको छ। एकपटक कनेक्टिभिटी या क्षेत्रहरूमा पुगेपछि विकास हुन्छ र अतिवाद हराउँछ। डाक्टर पेमासानीले भन्नुभयो, बीएसएनएलको प्रयासहरूलाई पूरक बनाउने महत्वाकांक्षी भारत नेट परियोजना हो। बीएसएनएलले प्रत्येक ग्राम पञ्चायतलाई उच्च गतिको फाइबर प्रदान गर्न लगभग 1,40,000 करोड लगानी गरिरहेको छ। भारत नेट 1 र 2 का कमजोरीहरूबाट सिक्दै यसले समस्याहरूको समाधान गरेको छ र पूर्ण उत्तरदायित्वको साथ कार्यान्वयन गरिरहेको छ। हाल केवल 15,00,000 ग्रामीण घर परिवारहरू जडान भएका छन्। बीएसएनएलको लक्ष्य पहिलो चरणमा 1.5 करोड घर परिवार हो। डाक्टर पेमासानीले जोड दिनुभयो, संचार पूर्वाधार 2047 सम्ममा प्रधानमन्त्री मोदीको विकसित भारतको दृष्टिकोणको केन्द्रबिन्दु हो।

समय अपराह्न 3 बजे श्रोता र अबको अघिल्लो 15 मिनट तपाईँहरूलाई मनोरञ्जन गर्नेछौँ केही हिन्दी फिल्मी गीतहरूबाट। त श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ एफएमको 103.5 मेगाहर्जमा आकाशवाणीको नेपाली प्रसारण सेवामा। स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुति।

0: तो श्रोताओं भनेरी लिएर सुनाउनेछु आकाशवाणी कलकत्ता केन्द्रको समाचार। माफ गर्नुहोला श्रोता, अब सुन्नुहोस् यस केन्द्रबाट समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् समाचार। पूर्वोत्तर परिषद एनईसीले वर्ष 2022 वर्ष 2026 15 वित्त आयोगको कार्यकालमा विभिन्न विकास पहलहरू अन्तर्गत मिजोराममा 339 करोड रुपियाँभन्दा अधिक निवेश गरेको छ, जसमा स्वास्थ्य सेवा, शिक्षा, सम्पर्क, पर्यटन, कृषि र जीविकापार्जन विकास जस्ता प्रमुख क्षेत्रहरू समावेश छन्। एक आधिकारिक विज्ञप्तिका अनुसार राज्यले एनईसी र पूर्वोत्तर विशेष बुनियादी ढाँचा विकास योजनाहरू अन्तर्गत 339.06 करोड रुपियाँको सञ्चय खर्च प्राप्त गरेको छ। असमले हालैका वर्षहरूमा शिशु मृत्यु दर कम गर्ने दिशामा लेखनीय प्रगति गरेको छ। भर्खरै जारी गरिएको केन्द्र सरकारको तथ्याङ्क अनुसार असमको आइएमआर 2024 29 थियो, जुन 2018 तुलनामा धेरै कम हो, जब यो दर 41 उच्च थियो। शिशु मृत्यु दर भारतका विभिन्न राज्य र केन्द्र शासित प्रदेशहरूमा फरक थियो, जसमध्ये मणिपुरमा 2 र छत्तिसगढमा 36 थियो। अधिकांश अवस्थामा शिशु मृत्यु दर सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा अधिक रहेको पाइएको थियो। विश्व प्रसिद्ध काजिरङ्गा राष्ट्रिय उद्यानमा बाघ, दलदली मृग, जङ्गली भैँसी, हात्ती र समृद्ध जैविक विविधताका साथ एकसिङे गैंडाको सबैभन्दा ठूलो जनसङ्ख्या रहेको छ, जो हिजोदेखि पर्यटकहरूका लागि बन्द गरिएको घोषणा भएको छ। गत 15 मईदेखि औपचारिक रूपमा पर्यटकहरूका लागि सफारी सेवा बन्द गरिएको भए पनि पर्यटकहरूको आगमनको निरन्तरतालाई ध्यानमा राख्दै सरकारले जीप सफारी सञ्चालन 28 मईसम्म विस्तार गरेको थियो। बर्खा मौसमको कारण उद्यान कोहोरा, अगोरा टोली, बागोरी, बुरहा पहाड लगायत स्थानमा हाल जीप सफारी सेवा बन्द गरिएको विभागीय सूत्रले जनाएको छ। असम सरकारले लोक निर्माण विभागका प्रमुख अभियन्ताहरू सञ्जीव श्याम र देवजीत दासलाई सचिवको दर्जामा पदोन्नति गरेको छ। पदोन्नतिपछि सञ्जीव श्याम लोक निर्माण सडक विभागको सचिवमा नियुक्ति भएका छन् भने देवजीत दासलाई सार्वजनिक निर्माण भवन तथा राष्ट्रिय राजमार्ग सचिवमा पदोन्नति गरिएको छ। उहाँहरूले राज्यको सडक बुनियादी ढाँचा विकाससँग सम्बन्धित प्रमुख पहलहरूको निरीक्षण गर्ने अपेक्षा गरिएको छ। पूर्वोत्तर सीमान्त रेलवेले 15 मईदेखि आफ्ना सबै प्रभाग र एकाइहरूमा जागरूकता कार्यक्रम र पर्यावरण संरक्षण गतिविधिहरू मार्फत विश्व पर्यावरण दिवस 2026 मनाउँदै आएको छ। जलवायु परिवर्तन विषयमा सञ्चालन भइरहेको यो अभियान 5 जुनसम्म जारी रहनेछ। यसमा वृक्षारोपण अभियान, स्वच्छता अभियान, जागरूकता र्यालीहरू, सेमिनारहरू र

0: पर्यावरणीय स्थायी प्रणाली बढावा दिने उद्देश्यले पर्यावरण मैत्री पहलहरू समावेश छन्। गुवाहाटी उच्च न्यायालयका प्रमुख न्यायाधीश आशुतोष कुमार अनि न्यायाधीश अरुण देव चौधरीको संयुक्त पीठले गुवाहाटी चक्रपथ परियोजनाले पर्यावरणमा पार्ने सम्भावित प्रभावको सम्बन्धमा दर्ता गरिएको जनहित याचिकालाई निरस्त गर्दै सरकारले पर्यावरण संरक्षणको लागि सबै सावधानी अप्नाउनेछ र परियोजनालाई सकेसम्म छिटो पुरा गर्ने आशा व्यक्त गरेको छ। दुई नागरिकहरूको यो जनहित याचिका भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण NHAI द्वारा निर्माण गर्ने प्रस्तावित लगभग 5,729 करोड रुपियाँ लागतको 121 किलोमिटर लामो राजमार्ग परियोजना गुवाहाटी रिङ रोड परियोजनाको कार्यान्वयनको तरिकाको विरुद्ध निर्देशित थियो। जिएसटी इन्टेलिजेन्स एन्ड इन्फोर्समेन्ट युनिट असमले गुवाहाटीमा सद्गुरु इन्जिनियर्स एन्ड एलाइड सर्भिस प्राइभेट लिमिटेडका मालिक र निर्देशक मुकेश जदानलाई 13 करोड रुपियाँभन्दा अधिकको कर छलीको आरोपमा पक्राउ गरेको छ। गुवाहाटीको आठगाउँ स्थित हनुमान टावरमा रहेको उनको फार्ममा 4 दिनसम्म चलेको कारवाहीपछि जिएसटी अधिकारीहरूले उनलाई पक्राउ गरेका हुन्। सडक र पुल निर्माणमा संलग्न कम्पनीले लोक निर्माण विभाग NHIDCLका लागि धेरै सरकारी बुनियादी ढाँचा विकास परियोजनाहरू कार्यान्वयन गरेको छ। असममा प्रकृतिको धेरै उपहारहरू पत्ता लगाउन बाँकी रहेको छ। यस्तै गोलपारा जिल्लाको उर्पद बिलमा बाङ्गु खुट्टा भएको माउसुले साइट्रोयक्टलिस भम्फे देखिनुले राज्यको जैविक विविधतामा अर्को प्रजाति थपिएको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आफ्नो एक्स ह्यान्डलमा लेख्नुभएको छ, प्रकृतिले असमबाट नयाँ आश्चर्यहरू प्रकट गरिरहेको छ। असममा बाङ्गो खुट्टाको माउसुलीको पहिलो पुष्टि गरेको रेकर्डले पारिस्थितिकी प्रणालीले समर्थन गर्ने असाधारण जैविक विविधतालाई उजागर गर्दछ। मुख्यमन्त्री श्री शर्माले अझ भन्नुभयो, हाम्रो निरन्तर संरक्षण प्रयासले यो नाजुक वासस्थानको संरक्षण गर्न मद्दत गरिरहेको छ, जहाँ विविध प्रजातिहरू फस्टाइरहेका छन्। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।
1: FM 103.5 MHz श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको प्रसारणलाई। अब समय भएको छ कार्यक्रम विश्वमा हामीको। नमस्कार आदरणीय श्रोता, विश्वमा हामी कार्यक्रमको प्रतीक्षा साँचेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म सञ्चालिका सुप्रिनाको तर्फबाट। र आजको विश्वमा हामी कार्यक्रममा सुनौ प्रसिद्ध महिला क्रिकेट खेलाडी स्मृति मन्दनाको बारेमा केही जानकारीहरू। आजको युगमा खेलकुद केवल मनोरञ्जन मात्र नभई राष्ट्रको पहिचान र गौरवको विषय पनि बनेको छ। विशेष गरी क्रिकेट विश्वभरि लोकप्रिय खेल हो। भारतमा महिला क्रिकेटले पनि ठूलो उचाइ हासिल गरेको छ। महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खेलाडीहरू मध्ये स्मृति मन्दाना एक अत्यन्तै प्रतिभाशाली

उनले आफ्नो उत्कृष्ट खेल कौशल र अनुशासनले लाखौं युवतीहरूलाई खेलकुदमा अघि बढ्न प्रेरित गरेकी छन्। स्मृति वन्दनाको जन्म 18 जुलाई 1996 भारतको मुम्बईमा भएको थियो। उनको परिवार पछि महाराष्ट्रको साङ्गली जिल्लामा बसाइ सरेको थियो। स्मृति सानैदेखि खेलकुदप्रति रुचि राख्थिन्। उनका बुबा र दाजु पनि क्रिकेट प्रेमी भएकोले उनी सानै उमेरदेखि क्रिकेट वातावरणमा हुर्किन्। यही कारणले उनले धेरै सानो उमेरमै क्रिकेट खेल्न सुरु गरिन्। क्रिकेटको यात्राको सुरुवात स्मृतिले आफ्नो कडा मेहनत र लगनशीलताका कारण छोटो समयमा नै उत्कृष्ट खेलाडीको रूपमा पहिचान बनाइन्। उनले घरेलु क्रिकेटमा आफ्नो प्रदर्शन गर्दै भारतीय टोलीमा प्रवेश गर्ने अवसर पाइन्। उनको ब्याटिङ शैली आकर्षक, सन्तुलित र आत्मविश्वासी छ। विशेष गरी उनी बायाँ हातले ब्याटिङ गर्ने खेलाडी हुन् जसले विपक्षी टोलीलाई दबाबमा पार्न सक्षम हुन्छन्। अन्तर्राष्ट्रिय करियर र उपलब्धिहरू स्मृति मन्दनाले भारतीय महिला क्रिकेट टोलीका लागि धेरै महत्त्वपूर्ण खेलहरूमा शानदार प्रदर्शन गरेकी छिन्। उनले एक दिवसीय र T20 दुवै खेलमा उत्कृष्ट ब्याटिङ गर्दै भारतलाई धेरै जित दिलाएकी छन्। उनको खेलमा धैर्य, आक्रामकता र रणनीतिको राम्रो संयोजन देखिन्छ। उनले धेरै पटक भारतका लागि महत्त्वपूर्ण अर्धशतक र शतक बनाएकी छन्। साथै उनले विश्व स्तरका बलरहरूसँग पनि आत्मविश्वासका साथ सामना गरेर आफ्नो क्षमता प्रमाणित गरेकी छन्।

स्मृति मन्दनाको खेल शैली र विशेषता बारे भन्न पर्दा मुख्य रूपमा ओपनर ब्याट्सम्यान हुन्। उनी इनिङको सुरुवातमै तीव्र गतिमा रन बनाउने क्षमता राख्छिन्। उनको कभर ड्राइभ र स्ट्रेट ड्राइभ निकै प्रसिद्ध छ। उनको खेल शैलीमा निम्न विशेषताहरू के पाइन्छ भने उत्कृष्ट टाइमिङ र सट चयन, संयमित तर आक्रामक ब्याटिङ, टिमका लागि जिम्मेवार खेल दबावमा पनि आत्मविश्वास कायम राख्ने क्षमता, प्रेरणादायी व्यक्तित्व। स्मृति मन्दना केवल खेलाडी मात्र होइनन्, उनी लाखौँ युवतीहरूका लागि प्रेरणाको स्रोत पनि हुन्। उनले देखाएकी छन् कि मेहनत, अनुशासन र आत्मविश्वास भए महिलाहरूले पनि जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सक्छन्। उनको सरल स्वभाव, सकारात्मक सोच र निरन्तर अभ्यास गर्ने बानीले उनलाई अझ महान बनाएको छ। स्मृति मन्दनाले महिला क्रिकेटको लोकप्रियता बढाउन ठूलो भूमिका खेलेकी छन्। उनले आफ्नो खेल मार्फत महिला क्रिकेट प्रति दर्शकको रुचि बढाएकी छन्। आज भारतका धेरै बालिकाहरू क्रिकेट खेल्ने सपना देख्न थालेका छन् भने यसको एक ठूलो कारण हो स्मृति मन्दना जस्ता सफल खेलाडीहरू हुनु। अन्तमा भन्नुपर्दा स्मृति मन्दना भारतीय महिला क्रिकेटको चम्किलो तारा हुन्। उनले आफ्नो प्रतिभा, मेहनत र अनुशासनद्वारा क्रिकेटको क्षेत्रमा नयाँ इतिहास बनाइरहेकी छन्। उनी खेलकुद प्रेमीहरूका लागि गर्वको विषय मात्र नभए युवा पुस्ताका लागि प्रेरणाको प्रतीक पनि हुन्। भविष्यमा पनि उनले अझ धेरै सफलता हासिल गरी भारतको नाम विश्वभर उज्यालो बनाउने विश्वास हामी गर्न सक्छौँ।

आजको विश्व महामी कार्यक्रममा श्रोताले सुन्नुभयो प्रसिद्ध महिला क्रिकेट खेलाडी स्मृति मन्दनाको बारेमा केही जानकारीहरू। हवस् श्रोता, आगामी अङ्कमा यस्तै अन्य स्रष्टाहरूको विषयमा हजुरहरू समक्ष कुराकानी लिएर आउने नै छु, तर अहिलेलाई भने घरिको काँटाले हजुरहरूबाट बिदा माग्ने संकेत दिइसकेकोले गर्दा आजलाई म सुप्रिनालाई पनि बिदा दिनुहोस्। नमस्कार।

नमस्कार आदरणीय श्रोता, विविध वार्ता को कार्यक्रम में यहाँ हार्दिक स्वागत अनि न्यानो अभिवादन। हजुर समक्ष उपस्थित भइसकेको छु म सञ्चालिका सुप्रिना, कार्यक्रम विविध वार्ता लिएर। र आजको विविध वार्ताको विषय रहेको छ अहिलेका नानीहरूलाई अनुशासनको खाँचो। हजुर श्रोता, आजका नानीहरूलाई अनुशासनको एकदमै खाँचो रहेको छ। आजको समय आधुनिकता, प्रविधि र नयाँ सोचको युग हो। अहिलेका नानीहरू पहिलेका बालक बालिका भन्दा धेरै छिटो सिक्ने, नयाँ कुरा बुझ्ने, जिज्ञासु हुने गरेका छन्। मोबाइल, इन्टरनेट, टेलिभिजन, सामाजिक सञ्जाल र आधुनिक जीवनशैलीले बालक बालिकाको सोच र व्यवहारमा ठूलो प्रभाव पारेको छ। यस्ता परिवर्तनशील परिस्थितिमा नानीहरूको जीवन सही दिशामा अगाडि बढाउन अनुशासनको एकदमै आवश्यकता रहेको छ। अनुशासन भनेको केवल डराएर नियम मान्नु होइन, यो त स्वयं नियन्त्रण, सही बानी, जिम्मेवारी र सभ्य व्यवहार सिकाउने एउटा महत्त्वपूर्ण गुण हो।

प्रथम जानौ अनुशासन भनेको के हो त? अनुशासन भन्नाले नियम, मर्यादा र जिम्मेवारीलाई बुझेर त्यस अनुसार जीवन चलाउने बानी हो। अनुशासनले हामीलाई समयको महत्व बुझाउँछ, सही र गलत छुट्याउन सिकाउँछ, लक्ष्यमा केन्द्रित रहन मद्दत गर्छ, व्यवहार सुधार्छ, सफल बन्न प्रेरित गर्छ। अनुशासन भएको व्यक्ति जहाँ गए पनि सम्मानित हुन्छ। अहिलेका नानीहरूलाई अनुशासनको एकदमै आवश्यकता रहेको छ। किन रहेको छ भन्दाखेरि, सही भविष्य निर्माणका लागि बाल्यकाल नै भविष्यको आधार हो। नानीहरू सानैदेखि अनुशासनमा बस्न सिके भने उनीहरूको भविष्य उज्यालो हुन्छ। अनुशासनले बालक बालिकामा मेहनत गर्ने, जिम्मेवार हुने र लक्ष्य बनाउने बानी विकास गराउँछ। पढाइमा ध्यान केन्द्रित गर्न आजकल धेरै नानीहरू मोबाइल, गेम र सामाजिक सञ्जालमा अल्झिने गरेका छन्। यसले पढाइमा ध्यान घट्छ। अनुशासनले नानीहरूलाई समयमै पढ्न, गृह कार्य पुरा गर्न, कक्षामा ध्यान दिन, परीक्षाको तयारी गर्न सिकाउँछ। अनुशासनले नानीहरूलाई समयको महत्व बुझाउँछ। बिहान उठ्ने, पढ्ने, खेल्ने, खाने र सुत्ने समय मिलाएर चलाउन सिकेपछि उनीहरू जीवनभर व्यवस्थित रहन्छन्। समयको सही प्रयोग गर्ने बानीले जीवनमा सफलता हासिल गर्न सकिन्छ। राम्रो बानी र सभ्य व्यवहार विकास शासनले नानीहरूलाई सभ्य र सुसंस्कृत बनाउँछ। जस्तै बुढापाकालाई सम्मान गर्ने, शिक्षकको कुरा मान्ने, साथीभाइसँग राम्रो व्यवहार गर्ने, झुटो नबोल्ने, रिसलाई नियन्त्रण गर्ने, सफाइमा ध्यान दिने, यस्ता गुणहरू अनुशासनकै कारण विकसित हुन्छ। खराब सङ्गत र गलत बाटोबाट बचाउन अहिलेको समाजमा धेरै प्रकारका गलत प्रभावहरू छन्। गलत सङ्गत, खराब बानी, नशा, हिंसा, गलत भिडियो आदिबाट नानीहरू सजिलै प्रभावित हुन सक्छन्। अनुशासनले नानीहरूलाई सही बाटोमा राख्छ र गलत कामबाट टाढा राख्छन्।

अनुशासनले नानीहरूलाई आफ्ना भावनाहरू नियन्त्रण गर्न सिकाउँछ, जसले उनीहरूलाई आत्मविश्वासी बनाउँछ। अनुशासन भएको नानीहरू डराउँदैन, हार मान्दैन र समस्याको सामना गर्न सक्छ। अनुशासनले उनीहरूलाई समाजप्रति जिम्मेवार बनाउँछ, नियम पालन गर्ने, अरूको अधिकार सम्मान गर्ने र राम्रो नागरिक बन्न अनुशासन अनिवार्य छ। अब अनुशासन कसरी ल्याउने त? अनुशासन सिकाउने पहिलो विद्यालय नै हो घर। अभिभावकले नानीहरूलाई माया र समझदारीसँग बिहान उठ्ने बानी, पढ्ने तालिका, मोबाइलको सीमा, राम्रो बोल्ने तरिका, सफाई र व्यवस्थित बस्ने जस्ता कुराहरू सिकाउनु पर्छ। विद्यालयमा शिक्षकले नियम, समय पालन, गृह कार्य, अनुशासन युक्त व्यवहार र नैतिक शिक्षा दिएर बालक बालिकालाई अनुशासित बनाउन सक्छन्। सकारात्मक प्रेरणा दिनु बालक बालिकालाई सधैँ डर देखाएर होइन, प्रोत्साहन र प्रशंसा गरेर अनुशासनमा ल्याउन राम्रो हुन्छ। राम्रो काम गर्दा प्रशंसा गरेमा नानीहरू अझ राम्रो बन्न प्रेरित हुन्छन्। आजको युगमा मोबाइलबाट नानीहरूलाई पूर्ण रूपमा टाढा राख्न सम्भव छैन, तर सही तरिकाले प्रयोग गराउनु पर्छ। निश्चित समयमा मात्र मोबाइल चलाउन दिने, पढाइका लागि उपयोगी सामग्री हेर्न ल्याउने र गलत सामग्रीबाट टाढा राख्ने व्यवस्था गर्नुपर्छ। आजको विविध वार्ताको कार्यक्रममा श्रोताले सुन्नुभयो आजका नानीहरूलाई अनुशासनको खाँचो बारे वार्ता सुन्नुभयो। हवस् श्रोता, आगामी अङ्कमा पनि यस्तै विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छु, तर अहिलेलाई भने हजुरहरूबाट बिदा माग्ने संकेत घरेलु काटाले दिइसकेको छ र हजुरहरूबाट म सुप्रिना पनि बिदा चाहन्छु।

0: अब सुनहु समाचार। यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। सर्वोच्च न्यायालयले सबै उच्च न्यायालयहरूलाई आफ्नो फैसला सुरक्षित गरेको तीन महिनाभित्र त्यसलाई सुनाउन निर्देश दिएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले परीक्षा माफियाहरू विरूद्ध कडा कार्यवाही र योग्य विद्यार्थीहरूको हितलाई सुरक्षा दिने आश्वासन दिनुभएको छ। पीएम सूर्यघर योजनाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यस अन्तर्गत 40 लाख घरहरूको छतमा सोलर प्यानल लगाइएको छ। मौसम विभागले जुन महिना देशमा सामान्य भन्दा कम्ती वर्षा हुने अनुमान गरेको छ। विभागले कयन राज्यहरूमा लूको सम्भावना जनाएको छ र हङकङमा आयोजित अन्डर 20 एसियाली एथलेटिक्स च्याम्पियनसिपमा भारतीय एथलिट निपमले महिलाहरूको 100 मिटर दौड़मा काँस्य पदक जितेकी छिन्। अब समाचार विस्तारमा। सर्वोच्च न्यायालयले आज देशका सबै उच्च न्यायालयहरूलाई आफ्नो फैसला सुरक्षित गरेको तीन महिनाभित्र त्यसलाई सुनाउन निर्देश दिएको छ। सर्वोच्च न्यायालयले फैसला ढिलाइ गर्दा याचिकाकर्ताहरूलाई अपूरणीय क्षति हुन सक्ने बताएको छ। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायमूर्ति जयमाल्य बाग्चीको पीठले व्यक्तिगत स्वतन्त्रतासित सम्बन्धित मामिलाहरूमा त्वरित निर्णय गर्नुपर्ने आवश्यकतामा बल दिएको छ। पीठले भनेको छ, जमानत आवेदनहरूको आदेश सोही दिन वा भोलिपल्ट सुनाउनु पर्नेछ तथा अपलोड गरिनुपर्नेछ। शीर्ष न्यायालयले जमानत वा सजाय निलम्बनको आदेश सुनाएपछि तुरन्तै जेल अधिकारीहरूलाई जानकारी गराउनु अनिवार्य भएको बताएको छ। विचाराधीन कैदीलाई सोही दिन वा बढीमा अर्को दिन रिहा गरिनुपर्छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पेपर लिकको घटना अत्यन्तै दुर्भाग्यपूर्ण हो र त्यस्तो हुनु हुँदैन भन्नुभएको छ। डीडी न्यूजलाई दिएको एक विशेष साक्षात्कारमा श्री प्रधानले आश्वासन दिँदै भन्नुभयो, पुनः परीक्षा प्रक्रिया उचित र व्यवस्थित तरिकाले बिना कुनै त्रुटि सम्पन्न गरिनेछ।
1: जो घटना हुई है ये अत्यंत दुर्भाग्यजनक है, नहीं होनी चाहिए था। अभी दोबारा जब हम लोगों ने री नीट की घोषणा किया है और री नीट सुव्यवस्थित हो जाए, इसमें निर्भुलता के साथ हो, ये अभी हमारा दायित्व है। इस काम पे सभी का सहयोग हम अपेक्षा रखते हैं।
0: विद्यार्थीहरूलाई सम्बोधित गर्दै श्री प्रधानले उनीहरूलाई आश्वासन दिनुभयो कि सरकारले उनीहरूको चिन्ता बुझ्दछ। उहाँले स्वीकार गर्दै भन्नुभयो, विद्यार्थीहरूको आत्मविश्वासमा चोट लागेको छ। उहाँले भन्नुभयो, कुनै पनि योग्य विद्यार्थीको भविष्य परीक्षा माफियाको हातमा नपरोस् वा अनियमितताको शिकार नहोस् भने अधिकारीहरूले यो कडा निर्णय लिएका हुन्।
1: छात्रों को आश्वस्त करना चाहते हैं कि जो गलती हुई है हमारे ट्रस्ट को ब्रिज किया गया है। जो रक्षक था वही भक्षक हुआ। जो शिक्षक को हमने जिम्मेवारी दिया था क्वेश्चन बनाने के लिए, उन्होंने ही कॉम्प्रोमाइज हुआ है। उन्हीं के कारण ये अव्यवस्था शुरू हुई है। हमने कठोर निर्णय किया कि हमने एक भी सही विद्यार्थी के हक को परीक्षा माफियाओं के हाथ में सौंपना नहीं चाहते थे। उनके षड्यंत्र के शिकार नहीं होना चाहते थे। हम बच्चों की मानसिक स्थिति को सम्मान करते हैं, उनको संभालना चाहते हैं और हमको एक एरर फ्री एग्जामिनेशन देने का पूरा हमारा प्रयास।
0: परीक्षा प्रक्रियामा भविष्यमा हुने कुनै पनि अनियमितता रोक्नका लागि चालिएका ठोस कदमहरू बाल्दै श्री प्रधानले भन्नुभयो, सरकारले केन्द्रीय जाँच ब्युरो सीबीआईले यस मामिलामा गहन जाँच गरोस् र दोषीहरूलाई कडा भन्दा कडा सजाय दियोस् भन्ने कुरा सुनिश्चित गरिरहेको छ। दिल्ली सरकारले 21 जुनमा हुने नीट यूजी परीक्षामा सहभागी हुने उम्मेद्वारहरूलाई सबै दिल्ली परिवहन निगमका बसहरूमा निशुल्क यात्रा प्रदान गर्नेछ। मुख्यमन्त्री रेखा गुप्ताले सोशल मीडिया पोस्टमा भन्नुभएको छ, उम्मेद्वारहरूले वैध प्रवेश पत्र देखाएर निशुल्क यात्राको लाभ लिन सक्नेछन्। सरकारले सोशल मीडियामा भाइरल प्रधानमन्त्री नरेन्द्र मोदीको एक फर्जी भिडियोको खण्डन गरेको छ, जसमा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसित सम्बन्धित मनगढत दावी अनि इरान अमेरिका मध्यस्थताको बारे टिप्पणी सामेल छ। पत्र सूचना कार्यालयको तथ्य जाँच इकाइले यो भिडियोलाई डिजिटल रूपले परिवर्तित गरिएको अनि एआईद्वारा निर्माण गरिएको बताएको छ। भारतले स्वच्छ ऊर्जाको क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। केन्द्रीय नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले सोशल मिडिया पोस्टमा पीएम सूर्य घर योजना अन्तर्गत हालसम्म 40 लाख घरहरूको छतमा सौर्य प्यानल जडान गरिएको बताउनु भएको छ। उहाँले भन्नुभयो यो योजना केवल नवीकरणीय ऊर्जा पहल मात्र होइन तर यसले नागरिकहरूलाई बिजुली उपभोक्ताबाट बिजुली उत्पादकमा रूपान्तरण गरिरहेको यो योजनाले परिवारहरूलाई बिजुलीको खर्चमा कमी ल्याउन सरकारी सब्सिडीको लाभ उठाउन र शून्य बिजुली बिलतर्फ अघि बढ्न मदत गरिरहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल एक्स @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आन्तरिक तथा विश्वव्यापी शान्ति प्राप्त गर्न भक्ति र ध्यान अपनाउनु पर्ने आवश्यकतामा जोड दिनुभएको छ। आज बेङ्गलुरुमा आर्ट अफ लिभिङ फाउन्डेसन इन्टरनेसनल सेन्टरको 45 स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो भक्ति स्वयं परिवार समाज राष्ट्र र मानवताप्रति समर्पणको प्रतीक हो। उपराष्ट्रपतिले भन्नुभयो मानिसहरूले सकारात्मक परिवर्तनहरूलाई सजिलैसित स्वीकार गर्नुपर्छ। श्री श्री रविशंकरको शिक्षालाई उद्धृत गर्दै उहाँले ध्यान ज्ञान र गीतले जीवन र व्यक्तित्व दुवैलाई समृद्ध बनाउने बताउनुभयो। उपराष्ट्रपतिले युवाहरूलाई आफ्नो जीवनशैलीमा योग र आयुर्वेद सामेल गर्न आग्रह गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभएको छ अपरेशन सिन्दूर एक अभूतपूर्व सफलता थियो जसमा भारतले पाकिस्तानलाई 4 दिनभित्र युद्ध विराम गर्न सहमत हुन बाध्य पारेको थियो। यो भारतले लडेको कुनै पनि युद्धभन्दा भिन्दै थियो। सोसियल मिडिया पोस्टमा श्री सिंहले अपरेशन सिन्दूरबारे स्मृति प्रकाशन जारी गर्दै यो कुरा बताउनु भएको हो। रक्षा मन्त्रीले सबैलाई यस प्रकाशनबाट प्रेरणा लिन र देशको सुरक्षा र सम्प्रभुता सुनिश्चित गर्न योग्य नागरिक बन्न र त्याग गर्न आग्रह गर्नुभएको छ। पेट्रोलियम पदार्थ बोकेको एक भारतीय ट्याङ्करले होर्मुज जलडमरूमध्ये सफलतापूर्वक पार गरेको छ। यो जानकारी धेरै वेबसाइटहरूबाट प्राप्त गरिएको छ जसले समुद्री ट्राफिकको निगरानी गर्दछ। निसोस काइरोस नामक ट्याङ्कर होर्मुज जलडमरूमध्ये पार गर्दै विशाखापट्टनमतर्फ अघि बढेको छ। ट्याङ्कर 3 जुनमा आफ्नो लक्ष्यमा पुग्ने अपेक्षा गरिएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन लोकसभा अध्यक्ष ओम बिरला अनि केन्द्रीय गृहमन्त्री अमित शाहले आज पूर्व प्रधानमन्त्री चौधरी चरण सिंहको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा उपराष्ट्रपतिले सामाजिक न्याय ग्रामीण विकास तथा किसान समुदायहरूको सशक्तिकरणप्रति चौधरी चरण सिंहको अटुट प्रतिबद्धतालाई सधैँ स्मरण गरिने बताउनुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले पूर्व प्रधानमन्त्रीको सम्पूर्ण जीवन देशका किसान मजदूर तथा गाउँको उत्थानको लागि समर्पित रहेको बताउनुभयो। गृहमन्त्री अमित शाहले भारत रत्न चौधरी चरण सिंहले स्वतन्त्रता संग्रामदेखि आपतकालसम्म लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह अनि कृषि मन्त्री शिवराज सिंह चौहानले पनि उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मौसम विभागले जूनदेखि सेप्टेम्बर बीच दक्षिण पश्चिम मनसुनको समय देशमा सामान्य भन्दा कम वर्षा हुने पूर्वानुमान व्यक्त गरेको छ। मीडियालाई सम्बोधन गर्नुहुँदै विभागका महानिदेशक डाक्टर मृत्युञ्जय महापात्रले जून महिनामा देशको औसत वर्षा सामान्य भन्दा कम रहने अधिक सम्भावना रहेको बताउनु भएको छ। विभागले कयौं राज्यहरूमा लूको सम्भावना पनि जनाएको छ।
2: 2026 के जून से सितंबर के दौरान पूरे देश में सामान्य से कम बारिश होने का सबसे ज्यादा संभावना है। उत्तर पूर्व भारत में सामान्य वर्षा होने का संभावना है। अभी जून महीने के तापमान की बात करें तो हरियाणा पंजाब बिहार ओडिशा छत्तीसगढ़ गुजरात और आंध्र प्रदेश के कई हिस्सों में तथा महाराष्ट्र तेलंगाना हिमाचल प्रदेश और तमिलनाडु के कुछ क्षेत्र में सामान्य से अधिक हीट वेव कंडीशन डेवलप होने का उम्मीद किया जा रहा है। हालांकि राजस्थान और झारखंड में सामान्य से कम उष्ण लहर होने का संभावना है।
0: एसियाली अन्डर 20 एथलेटिक्स च्याम्पियनसिपमा भारतीय एथलिटहरूले ट्र्याक एन्ड फिल्ड स्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका छन्। महिला वर्गको 100 मिटर दौडमा निपमले काँस्य पदक जितिन्। निपम विगत 25 वर्षमा यस प्रतियोगितामा पदक जित्ने पहिलो भारतीय महिला बनेकी छिन्। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। सर्वोच्च न्यायालयले सबै उच्च न्यायालयहरूलाई आफ्नो फैसला सुरक्षित गरेको 3 महिनाभित्र त्यसलाई सुनाउन निर्देश दिएको छ। शिक्षा मन्त्रीले परीक्षा माफीहरू विरुद्ध कडा कार्यवाही र योग्य विद्यार्थीहरूको हितलाई सुरक्षा दिने आश्वासन दिनुभएको छ र पीएम सूर्यघर योजनाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यस अन्तर्गत 40 लाख घरहरूको छतमा सोलर प्यानल लगाइएको छ। यसका साथै समाचार पूरा भयो।

प्रतियोगितामा पदक जित्ने पहिलो भारतीय महिला बनेकी छिन्। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। सर्वोच्च न्यायालयले सबै उच्च न्यायालयहरूलाई आफ्नो फैसला सुरक्षित गरेको 3 महिनाभित्र त्यसलाई सुनाउन निर्देश दिएको छ। शिक्षा मन्त्रीले परीक्षा माफीहरू विरुद्ध कडा कार्यवाही र योग्य विद्यार्थीहरूको हितलाई सुरक्षा दिने आश्वासन दिनुभएको छ र पीएम सूर्यघर योजनाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यस अन्तर्गत 40 लाख घरहरूको छतमा सोलर प्यानल लगाइएको छ। यसका साथै समाचार पूरा भयो।